0: हवाओं में, फिजाओं में दिलकश संगीत के रूप
1: और अभी से लेकर 10 बजे तक रेडियो 79 ब्रिस्बेन पर आपके साथ फिरोज खान। आज का दिन शुक्रवार का दिन आप सबके लिए शुभ हो और आज जुमा है और आप सब सुनने वालों को जुमा मुबारक। आप सबको हमारा प्यार भरा अस्सलाम वालेकुम और रहमतुल्लाहि व बरकातहू। अक्सर इस समय हर शुक्रवार को हम आपके लिए पेश करते हैं महरूम मौलाना बशीर अहमद दीवान से जुमा बयान। बट दिस मॉर्निंग आई एम अनएबल टू ब्रिंग दैट रेगुलर सेगमेंट ऑफ जुमा बयान बाय हजरत मौलाना बशीर अहमद दीवान। एंड इन इट्स प्लेस आई विल बी प्लेइंग टू यू अ सेगमेंट ऑफ आवर संडे इस्लामिक प्रोग्राम विद हजरत मौलाना फजलदात। हजरत मौलाना फजलदात प्रोग्राम कम्स लाइव एवरी संडे मॉर्निंग फ्रॉम 7 to 8 एंड आई विल प्ले यू अ सेगमेंट ऑफ हिज लास्ट संडेज प्रोग्राम इन प्लेस ऑफ महरूम हजरत मौलाना बशीर अहमद दीवान्स जुमा बयान। तो ये है हजरत मौलाना फजलदात, हमारा रेगुलर सेगमेंट जिसको हम पेश करते हैं हर रविवार को 7 to 8 तक, लास्ट वीक्स सेगमेंट ऑफ आवर इस्लामिक प्रोग्राम।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन محمد وعلى آله وأصحابه ومن تبعهم بإحسان إلى يوم الدين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقضى ربك ألا تعبدوا إلا إياه وبالوالدين إحسانا إما يبلغن عندك الكبر أحدهما أو كلاهما فلا تقل لهما أف ولا تنهرهما وقل لهما قولا كريما صدق الله العظيم. محترم ومكرم سامعين السلام عليكم ورحمة الله وبركاته. आपसे मुखातब आपका मेज़बान मौलाना फजलदाद और ये हमारा सेशन हर हफ्ते जुमा की शाम को 8 to 9 तक लाइव हुआ करता है आलिम ऑन एयर सनराइज रेडियो 103.2 FM 100.6 FM अक्रॉस वेस्ट यॉर्कशायर एंड पूरी दुनिया के अंदर आप इसको सुन सकते हैं sunriseradio.fm और इंटरनेट के ऊपर भी आप सुन सकते हैं www.sunrise.radio और सनराइज की अपनी भी ऐप है। इस ऐप के जरिए अपने स्मार्टफोन के जरिए पूरी दुनिया में आप सुन सकते हैं। I am your host Maulana Fazildad and this is our weekly session Alim on Air every Friday evenings between 8 o'clock and 9 o'clock UK time. Aaj ka mauzu zehen ke andar ek aham mauzu jiski taraf aapki tawajjuh dilani thi aur wo mauzu ye hai, the topic I wanted to speak about today is something that touches every single one of us, whether we are old, whether we are young, healthy or weak, rich or poor. Every one of us is travelling in a specific direction, and that direction is old age. Of course, if Allah grants us to reach up to there. And the topic I want to be speaking about is looking after the elderly, especially parents, but also the elderly in our society. Hamari muashre ke andar jo buzurg log hain unka dekhbhal karna, khasatan jo walidain hain, jo hamare rishtedar hain, unme jo bade boodhe hain, جو کمزور طبقہ ہے ان کا لکافتر کرنا یہ ہمارا ایک اسلامی فریضہ ہے بلکہ ایک عزت کا مقام ہے بلکہ جنت کا ایک راستہ ہے. This looking after the elderly, especially the parents or the elderly in the society, it's our Islamic duty. In fact, it's an honor. And at the same time, it's a path towards Jannah. جنت کا ایک راستہ ہے. اور یہ بات یاد رہے کہ ہمارے سوسائٹی کے اندر, ہمارے معاشرے کے اندر بہت بڑی بڑی مصیبتیں ہیں. There are great tragedies that have overcome our societies. And I'm not speaking about poverty. Poverty is a huge catastrophe that can befall a society. کسی معاشرے کے اندر غربت اگر بہت عام ہو جائے تو یہ بہت بڑی مصیبت ہے, بہت بڑی تکلیف ہے. لیکن اس سے بڑی ایک اور مصیبت اور ایک تکلیف ہے. اسی طریقے سے اگر کسی معاشرے کے اندر بیماری بہت پھیل جائے تو وہ بھی ایک مصیبت ہے, لیکن جس تکلیف اور مصیبت کی میں بات کر رہا ہوں وہ اس سے بھی زیادہ ہے. اور وہ مصیبت اور وہ تکلیف اکیلا پن. The tragedy and the catastrophe that I'm speaking about today is the loneliness. And the loneliness especially in the later years of a person's life. In the years of life when you actually need companionship, you need the society to be with you, you need people to be there, people to brighten up your life. اور بڑھاپے کے اندر آپ نے دیکھا ہوگا کہ جب بوڑھے ہو جاتے ہیں, چاہے بوڑھا مرد ہو چاہے عورت ہو, تو بعض اوقات ان کی زندگی کے اندر اتنا اکیلا پن آ جاتا ہے کہ کئی کئی ہفتے ان کے اوپر گزر جاتے ہیں اور ان کے ساتھ کوئی بیٹھنے والا نہیں ہوتا. سم ٹائمز مینی ویکس پاس آن سم آف دی ایلڈرلی and nobody is there to come and visit with them, sit with them, speak with them, give them company, something that they actually crave for at this age. اس عمر کے اندر ان کو جس کی سخت در سخت ضرورت ہوتی ہے کہ کم از کم ہمارے پاس کوئی آ کر بیٹھے اور بیٹھ کر ہمارے ساتھ وقت گزارے اور ہمارے ساتھ کوئی بات چیت کرے یا ہماری باتیں سنے, اور اگر بات چیت نہ کرے یا ہماری باتیں نہ سنے تو کم از کم اتنا تو کرے کہ وہ ہمارا ساتھ تو دے, تھوڑی دیر ہمارے ساتھ تو بیٹھ جائے. ایون ایف دیٹ پرسن کین ناٹ اسپیک ٹو ہز لانگ اینڈ کین ناٹ لسن ٹو ہز لانگ, then at the minimum, if as an elderly person sitting there in that high chair or in their bed laying down or in that confined room of theirs, in that lonely atmosphere, they can have somebody sitting with them and spending some time with them, so they know that they are in the company of somebody. Kisi ke saath wo apna din guzar rahe hain. I remember an elderly friend, and only some days ago I found out he's passed away. And the extraordinary thing was, on the group chat they wrote that he's passed away in October. And now we are in June, or in fact July has started. July 2026. And some days ago, in the group chat, in one of the groups on social media, it was sent that such and such person, which most of you will know, an elderly person, has passed away in October. Now think about it. October, November, December, January, February, March, April, May, and June. That's 9 months have passed. And only now people are beginning, his friends and family and surrounding people are beginning to find out that this person has passed away 9 months ago. No mahine pehle ek shakhs jo kisi waqt hamare saath kaam karte the, main school ke andar hota hoon aur us school ke andar wo kabhi kabhi aate the, he would come. And because he was elderly and wanted to spend some time with the youngsters, and he was very good in carpentry, लकड़ी का काम बहुत अच्छा करते थे, बाकी भी और, तो वो चाहते थे कि मैं अपने जिंदगी के आखिरी अय्याम यंगस्टरों के साथ गुजारूं और उनको कुछ न कुछ सिखा दूं, और हमारे स्कूल के अंदर आकर उनको हम एक छोटी सी ग्रुप दे देते, ऑफ कोर्स अंडर द सुपरविजन ऑफ द टीचर, टीचर की निगरानी के साथ, और वो उनको सिखाते कि लकड़ी लेकर बाहर से जो फटी पुरानी लकड़ियां होती, स्क्रैप वुड फ्रॉम आउटसाइड फ्रॉम द स्किप्स और थिंग्स दैट पीपल हैव थ्रोन अवे, और समटाइम्स व्हेन यू आर रिफर्बिशिंग अ हाउस और अ बिल्डिंग एंड यू send away certain pieces of wood and you don't need it any longer, jo lakdiyan is tarah phenk di jati skips ke andar kevin ki zarurat nahi hai, you're renovating a house and you've broken down the old wood, throwing it away, to ye bachchon ko sikhate ke isko phenkne ke bajaye isko dobara hum recycle kar sakte hain aur mukhtalif cheeze bana sakte hain. And he would teach those youngsters, and on purpose, I'm not saying his name now because I don't know how many people know about him, don't know about him, etc. And I would see so many times, I remember he took little logs that have been thrown away, tree, parts of a tree, and he made two little stools out of them for the youngsters that would like to sit down during break, during lunch times. Or he showed them how to carve them out. He would make benches out of broken wood. He would join them together, carve them out, and make small little plant pots. Wagera, wagera. Such a lovely person. Achanak usko stroke hua. He was taken into hospital, and then he was transferred to an elderly person's home. Jo boodon ke liye unhone homes rakhe hue hain, to hum kabhi kabhi waqtan fawqtan unke paas chale jaate hain mulaqat ke liye, unki khair khabriyat. Hamari yahan school ke andar kuch function hota to special hum gaadi bhejte unko le aate. Kafi arsa hua unse bhi kisi ne rabta nahi kiya, kisi ne unke rishtedar shayad unko bhi pata hoga, lekin kehne ka maqsad ke wo bechare akele udhar hote. To wo ek martaba, asal baat par aa raha hu, I want to come to the point. Once he said something very interesting. We took his name and we said, how has your week been, or how has your month been? Aapka ye hafta kis tarah guzra, ya aapka ye pura mahina kis tarah guzra? It was one way of trying to start a conversation. Unse baat karne ka ek andaaz tha ki chalo baat karna shuru kar de. To usne hamari taraf dekha, hum do teen aadmi the wahan usko visit karne ke liye gaye home mein. To usne kaha ki the best part of my week is when I have somebody sitting with me, even if they are sitting quietly. اس نے کہا سب سے میرا بہترین وقت وہ گزرتا ہے کہ جب میرے پاس کوئی آدمی آ کر بیٹھ جاتے ہیں اگرچہ وہ بات نہ کریں لیکن خاموشی کے ساتھ بھی بیٹھ جائیں بات چیت کریں تو بہت اچھا If that person is speaking, then it's even better. But if the person can't even speak, just the presence of another human being is something we crave. کیونکہ بعض اوقات انسان کسی ہوم کے اندر یا کسی گھر کے اندر یا کسی کمرے کے اندر اکیلا ریسٹ کرتے کرتے کرتے ایک دن دو دن تین دن ایک ہفتہ جب گزر جاتا ہے دو ہفتے تین ہفتے ایک مہینہ جب گزر جاتا ہے تو اب اس کے بعد اس کو انس کی خواہش ہوتی ہے This person craves companionship as a human being Those are our natural instincts یہ ہماری ضرورت ہے اور جیسے اس شخص نے ہمیں بتلایا کہ سب سے بہترین وقت ہمارا وہ گزرتا ہے کہ جب ہمارے پاس کوئی آ کر بیٹھ جائے اور وقت گزارے ہماری باتیں سنے اپنی باتیں سنائے اپنی زندگی کی جو اہم اہم موڑے تھی وہ ہم ان کے ساتھ ڈسکس کر کے اس سے ہمیں لطف اندوز ہوتے ہیں سو وی کین اسپیک ٹو somebody and speak about the important milestones of our life, the important events that took place in our life, and that way we can cheer ourselves up once again, enjoy those moments once again, the times of the wedding, the happinesses, the times when we had children and how they were growing up, and the fantastic, fabulous, joyous moments by speaking to you guys, aap logon ke saath baat karte hue, when we speak about them, then that joy, that happiness, the cheerful mood, we begin to feel it once again. وہ خوشی کا وقت جو ہمارے اوپر گزرا جب ہم آپ کے ساتھ بات چیت کرتے ہیں اس کے بارے میں ہمارے بچپنا کا اب تو بوڑھے ہو گئے لیکن بچپنے کی باتیں یا جس وقت اللہ نے ہمیں اولاد دی تھی وہ بڑے ہو رہے تھے ارد گرد جو کام کرتے تھے اچانک جو اچھے موقع مل جاتے اس وقت کی جو خوشیاں اور اس وقت کے جو ماحول کی خوبصورتی تھی اور اس وقت کے جو بہترین احساسات تھے وہ اب ہمارے اوپر دوبارہ ایک قسم کے آ جاتے ہیں تو ہمارا دن ہفتہ خوشی کے ساتھ گزر جاتا ہے ایسے بوڑھوں کے پاس جا کر اور ان کی یہ باتیں سن سن سن کر زندگی نے مجھے بڑا ہی سکھایا ہے اور عجیب بات یہ بتلائی ہے کہ اپنی زندگی کے اندر انسان جتنا بھی بزی ہو اور جتنا بھی انسان ریسٹ کا خواہش مند ہو لیکن جب وہ بڑھاپے کو وہ شخص پہنچتا ہے چاہے مرد ہو یا عورت ہو اور اس وقت وہ اکیلے ہوتے ہیں تو وہ اکیلا پن ان کے لیے ایک مستقل ان کے لیے ایک سزا ہوتی ہے ان کے لیے وہ آرام نہیں ہوتا That loneliness in itself is a kind of a punishment. It's not a rest or luxurious time. Because the elderly, they crave company. اور سوسائٹی کے اندر یہ کیوں بڑی مصیبت آ گئی ہے میں نے اس کے اوپر کیوں بات چیت کی ہے اس لیے کہ What I've noticed and a lot of people I've spoken to over the past years is قرآن کریم نے اور جو احادیث مبارکہ میں ہم نے دیکھا کہ ہمیں بڑی ترغیب دی ہے کہ اپنے والدین کے ساتھ حسن سلوک کرو ان کے ساتھ اچھا برتاؤ کرو احسان کا معاملہ کرو وہ اس لیے کہ انسان کے اوپر ایک وقت آتا ہے کہ اپنی چستی کے اندر اور اپنی مستی کے اندر ہوتا ہے اپنے دنیاوی حالات کی وجہ سے مشغولیت کی وجہ سے جو بڑے بوڑھے والدین ہوتے ہیں ان کی طرف خاص توجہ نہیں ہوتی As a human being, in our adulthood, in our ages, we become so engrossed in the dunya, we become so busy in our commitments. And I say commitments because people are genuinely very, very busy at times. It's not that they are making excuses, it's just that they are genuinely very busy. And that's why Quran has emphasized greatly about the looking after parents, but not just looking after the elderly, but making ihsan, going that 1 mile more than goodness towards them. And that's why Quran Kareem paints this picture of, if they were to say anything to you, then you must not reply with uff, because that genuinely happens when they have reached to a certain elderly age, when they are totally frustrated, and upon even the good deeds that you are doing, they may find criticism, they may feel they need to respond, because they are so frustrated of loneliness, and they are so frustrated of losing authority, because there was a time when they had authority upon the youngsters, and now they feel unlistened to. Ab unko ye mahsoos hota hai ki meri koi baat sunne wala nahi. So throughout their life, as they were bringing up their family for the 20, 30, 40 years, unko ye mahsoos hota ki jo baat main kehta hoon ya kehti hoon wahi chalti hai. Jis andaaz mein main samajhta hoon, ye youngster nahi samajhte, isliye isi tarike se karna hai. Aur jab بڑھاپے کے اندر پہنچ کر ان کو یہ محسوس ہوتا ہے کہ اب یہ اپنی ہی مرضی کرتے ہیں, ہمیں کوئی سننے والا نہیں. They are doing whatever they decide and they are not even consulting us. They feel we know better, and at times they do. We know better, but we are not listened to. ہماری بات کوئی سننے والا نہیں ہے. And then they feel that because we are the elderly, we should have being consulted about things, whether they are family matters, whether they are individual matters, whether they are matters that concern them or don't concern them. But they have this respect of feeling that we will feel respect if we are involved in your decisions of the family. Aapki family ke andar jo mashware hote hain, uske andar hame bhi shamil karo. Budhapon ka, بڑھوں کا اور بوڑھیوں کا اس قسم کی ذہنیت ہوتی ہے کہ ہمیں بھی ان مشوروں کے اندر شامل کرو. پوری زندگی 20 سال 30 سال ہم آپ کو جب بڑے کرتے رہے تو ہمیں بھی تجربہ ہے, وی ہیو دا ایکسپیرینس, ہمیں بھی علم ہے ان چیزوں کا, وی ہیو دا نالج اینڈ دا بیک گراؤنڈ انڈرسٹینڈنگ آف دیز تھنگس. لیکن اچانک آپ نے ہمیں پکچر سے بالکل ہی نکال دیا. بال کی طرح, جیسے بال آٹے سے آدمی نکال کر ایک سائڈ پر رکھ دیتا ہے اور آٹا بالکل خالص, تو اسی طریقے سے آپ نے ہمیں اپنی زندگیوں سے بالکل اسی طرح نکال دیا ہے. یو ہیو پلکڈ اس آؤٹ آف یور لائفز, آؤٹ آف دا فیملی, آؤٹ آف دا سوسائٹی, اینڈ یو ہیو پٹ اس ٹو دا سائڈ, اینڈ دس ایکچولی ہرٹس دم ڈیپ ڈاؤن انسائڈ. اندر ان کو اس سے بڑی تکلیف ہوتی ہے. بٹ بیکاز they don't want to upset anybody, they don't normally say this. Isliye aam taur par main ye youngster ko kaha karta hu. So this is the problem that we have in the society. But Quran Kareem and the ahadith mubarakah have addressed this head on and told us exactly what to do. Quran Kareem ne aur ahadith mubarakah ne بالکل آمنے سامنے ہمیں اس کا حل بتلا دیا ہے کہ ان بزرگوں کے ساتھ کس انداز میں, کس بہترین انداز میں ان کے ساتھ پیش آنا ہے, ان کے ساتھ وقت گزارنا ہے, ان کے پاس بیٹھ کر ان کی باتیں سننا ہے, ان کے ساتھ بہترین سلوک کرنا ہے, ان کی عزت کرنا ہے, ان کا احترام کرنا ہے. We are to respect them, honor them, let them know that they are valuable in our society, appreciate their presence amongst us. Pehle zamane mein to humne apne badon se ye suna hai ki baz aukaat boodhe वो इतने बूढ़े हो जाते कि अपने बिस्तरे से उठ नहीं सकते थे, लेकिन जहां भी कोई शादी होता, ब्याह होता, कोई मशवरा होता, कोई इलाके के अंदर अहम काम होता, तो उन बूढ़ों को मंजी के साथ, कट के साथ, ऑन द स्पेशल बेड दैट दे हैव ट्रेडिशनली मेड आउट ऑफ स्ट्रॉ एक्सेट्रा, सो विद दैट they would carry the elders and they would get them to sit there even if the elders were not speaking and even if the elders did not have any much contribution but just being there as a presence the youngsters would feel this is our barakah and the elders would feel appreciated and valued and this would enlighten their lives unki zindagi isse badi khush hoti and they would feel involved even if they were physically not involved in these occasions agarche wo zati taur par kisi khane ki taqseem mein ya kisi cheez ke hissa ke andar wo na lete ya help na karte lekin sirf udhar baithe rehna khaas maqamat ke upar wo apni izzat samajhte they would feel respected wo is samajhte ki hum badi keemti hain is society ke andar and they are और वो कीमती है दे आर मोस्ट वैल्यूएबल एसेट्स दैट वी हैव विद द नॉलेज एंड द एक्सपीरियंस एंड द अंडरस्टैंडिंग ऑफ लाइफ दैट दे हैव इफ दे आर 80 इयर्स ओल्ड दैट मींस दे हैव गॉट 80 इयर्स ऑफ एक्सपीरियंस एंड अंडरस्टैंडिंग दे मे नॉट स्पीक अबाउट इट बाज़ोकात उसके बारे में बातचीत तो नहीं करते तो इसलिए गेटिंग बैक टू द मौजू जो मैं बात कर रहा था द टॉपिक is we can see a whole depreciation of or unappreciativeness of elders in our society. Hamari society ke andar hum dekhe jo Quran ne, hadith ne aur Islam ne jo hame bade boodon ka aur elderly ka jo look after karne ka andaaz sikhaya wo ek cheez hai और जो आजकल सोसाइटी के अंदर हो रहा है वो एक मुस्तकिल अलग चीज है और कुरान करीम एंड अहदीस मुबारका एंड द सुन्ना ऑफ द प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम हैज टॉट अस एंड इज आस्किंग अस टू डू इज वन फेज एंड व्हाट वी सी इन रियलिटी दैट इज हैपनिंग नाउडेज इज अ डिफरेंट फेज इज इन द कॉन्ट्रास्ट ऑल टुगेदर मैंने कई देखे हैं अस्पतालों के अंदर मैं तो जाकर विजिट करता रहता हूं जब भी फारिग वक्त मिले और मैंने देखा कि एक बूढ़े के पास जब मैं गया वो गिर गए थे गिरने की वजह से अस्पताल के अंदर उनकी हड्डी वगैरह टांग की जो हड्डियां हैं वो टूट गई थी तो उन्होंने बांध कर टांग वहां लंबी उन्होंने रख दी An elderly I knew, and I try to go to hospital whenever I get a free chance to visit people, different hospitals, because it brings the reality of life, and secondly their du'as, and because the hadith has really recommended it. So this person, elderly, had fallen, broken some bone in his leg. He had a plaster and had his leg hung up. To unke paas hum gaye, aur वहां करीबी एक दूसरे भी थे वो मुसलमान नहीं थे लेकिन हर आदमी एक इंसान है एज अ ह्यूमन बीइंग वी ट्रीट एवरीबडी द सेम सो आई स्पेंट अ फ्यू मिनट्स विद दिस एल्डरली पर्सन दैट आई हैड गॉन टू विजिट जिसके पास मैं गया था एंड देन आई सेड आई वांट टू गो एंड स्पेंड सम टाइम अ फ्यू मिनट्स विद दिस अदर पर्सन अ पेशेंट इट माइट लाइटन द पर्सन डे एंड ही सेड ओह ऑफ कोर्स मौलाना गो ओवर देयर दैट्स परफेक्टली फाइन उनके पास आप जा सकते हैं मौलाना आप जाओ उसके पास मैं जब गया तो वन ऑफ द थिंग्स इज के यू शो देम पॉजिटिवनेस ऑफ लाइफ नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें बड़ी ही अजीब अंदाज के अंदर जो आदाब सिखाए हैं किसी बीमार के पास जाने के द एटिकेट्स ऑफ व्हेन यू विजिट एन इल पर्सन एंड अ पेशेंट and how you to respond and show positiveness and show them life and show that they will get better, etc. The Prophet ﷺ said, Tahoor, inshallah. He said, you will be fine, inshallah, a little while, and you will get better. Inshallah, you watch out. So the Prophet ﷺ used to pump in positivity into people. As soon as I went to him and I sat and spoke, and after 5 minutes, or just over 5 minutes, I wanted to leave. मैं 5 मिनट के बाद मेरा दिल था कि अब इससे उठकर एक दूसरा आदमी है वहाँ चलो उसके पास भी चले जाते हैं because it was a ward and there was about 6 people, 6-7 आदमी थे, 6 आदमी थे उसमें. मेरा दिल था 5-5 मिनट इन सब के पास चले जाऊँ. I only know this one personally, but all of them are human beings and it's nice to give them a little bit of time. उसने जो बातें शुरू की कि when I was young I was doing such and such and I did this and I did this and I was in the army and then I did this and तो मैंने देखा जब टाइम हो गया तो मैंने कहा कि I need to go and I said his name Robert. I said Robert, I need to go and I want to visit another person. तो उसके आंखों में आंसू आ गए. He had tears, his eyes filled with tears, and I noticed, and I could see there was a lump in his throat. He wanted to speak, but he was feeling upset. So, as a mark of respect, I grabbed hold of his hand and I gave it a little squeeze. Uska haath pakad kar maine aise se usko thoda sa zor diya. And maine kaha, you'll be okay, you'll be okay, don't worry. I hope you're not upset with me going. So he said, no, I'm so happy that you came that I don't know how to thank you. मैं इतना खुश हूं आपके आने से कि मुझे पता नहीं कि आपका शुक्रिया किस तरह करूं. How to thank you. तो मैंने उस I shook his hand again and his whole arm was shaking. And I said, oh, you don't need to thank me. I'm just doing a duty that my faith instructs me to do. मैंने कहा कि मेरे इस्लाम ने मैंने सोचा कि साथ में उसको दावत भी दे दूं. मेरे दीन ने मेरे ऊपर एक फरीजा रखा है, मैं अपना फरीजा पूरा कर रहा हूं. ये आपके ऊपर एहसान नहीं है. I'm not doing a favor for you. This is a duty my religion has placed upon me, my faith has given me. I thought, आदमी किसी पर एहसान तो नहीं करना चाहिए. ये तो मैं अपने दीन का एक फरीजा अदा कर रहा हूं. मेरे नबी ने इसकी तरगीब दी है, इस्लाम ने हमें हुक्म दिया है. वो बहुत खुश हुआ. तो मैंने कहा कि I'm sure you'll get other visitors. And this is the point I wanted to make. मैंने कहा फिक्र ना करो, आपके कोई ना कोई विजिटर जरूर आते रहेंगे. और ये पॉइंट मैं आपके सामने अर्ज करना चाहता हूं. उसने वो बेड पर लेटा हुआ था. He slowly shook his head from right to left and left to right and right to left. उसने कहा I've been here for many, many months. And you're the first person, other than the medical staff, doctors, nurses, the people who work there, you're the first person who's come and given me some time. You're the first person who's come and given me time. You're the first person. He's repeated it a couple of times. दो तीन मर्तबा उसने ये कहा कि तो सबसे पहला आदमी है. ये मेडिकल स्टाफ के अलावा, मतलब डॉक्टर्स, नर्सेज, जो उनके कंसल्टेंट्स जो उनके होते हैं अस्पताल के, मतलब उनके अलावा मेरे कई कई महीने हो गए हैं, आप पहले आदमी हैं जिन्होंने मेरे पास बैठकर इस तरह बातचीत की. खैर, आई सैट देयर अ फ्यू मोर मिनट्स, आई कुडंट जस्ट गेट अप एंड जस्ट वॉक अवे. मैं वहां से उठकर जा नहीं सकता, दो तीन मिनट और बैठा. वो खामोश रहा उसके बाद उसने कुछ और बात ही नहीं की. He didn't speak about his past or anything. Lekin maine jaise haath uska pakad rakha, usne mere haath ko bhi zor diya. I had my hand in his hand. He was elderly, past his 80s, close to his 90s. Assi se guzar gaya tha, 90 ke kareeb, 90 saal ke kareeb tha boodha. Maine apna haath uske haath ke andar rakha hua tha. Aur us wo bhi nahi chhod raha tha. मेरे दिल के अंदर अजीब बात हुई कि आज ये शख्स इस तरह है, इतना दुखिया है, अपने दिल की बात किसी को कह नहीं सकता और जो मेडिकल स्टाफ होते हैं बेचारे दे आर डूइंग सच अ लवली जॉब लेकिन दे हैवंट गॉट टाइम टू सिट डाउन एंड टॉक टू एनीबॉडी लाइक दिस उनका तो काम ही होता है किसी को इंजेक्शन दिया इंजेक्शन देकर वहां से चले गए किसी का हार्ट रेट चेक किया ब्लड प्रेशर चेक किया Consultants, if they come along, they'll ask you your symptoms. In 2 minutes, they are gone. They can't talk about anything else because they've got so many patients to cover. Unke paas itna vakat nahi hota. Jo cleaning staff hote hain bichare, wo aakar jaldi jaldi aapko ek side mein karke, aapki bed theek thaak karke, bed ki jo sheets hain wo tabdeel karke, pillow tabdeel karke, wahan se chale gaye dusre ke paas. They've got a certain amount of time. And so much jobs to do. तो ये बातें उनके पास बेचारों के पास टाइम नहीं होता. They are themselves wonderful people. The staff, whether they are the nurses, whether they are cleaners, whether they are the doctors, the senior doctors, the consultants, the ancillary staff, जितने भी हैं, all those in the healthcare are fantastic, lovely people, very, very patient. But they haven't got the time to sit down with a patient because there's so many patients, hundreds of patients, and how are they going to sit with each one? This is the responsibility of the society. Ye zimmedari hai. Society ki, first of all, the immediate family, then the extended family, and then the wider society. Kitne aise hai, कि उनके ऊपर कई कई कई महीने बल्कि साल गुजर जाते हैं वो होम्स के अंदर अकेले पड़े हुए हैं दे आर लेइंग डाउन ऑल बाय देमसेल्व्स इन द होम्स एंड इट्स जस्ट लाइक दोज ट्रैफिक लाइट्स द ट्रैफिक लाइट विल गो रेड अ टाइम विल कम व्हेन इट विल बिकम एम्बर देन ग्रीन Then amber, then red. The whole cycle just goes round and round and round. Pura cycle is tarah. To un bicharon ke liye bhi waha bistre ke andar hote hain. Subah hoti hai, unko kuch nashta diya jata hai. Bas lete rehte hain. Sham hoti hai, khana diya jata hai. Darmiyan mein koi snack, chai wagera. Vakat aata hai, light band ho.